0: to Adelaide, where cultures meet, where the unique stories within us all have a place and a voice. Welcome to Radio Adelaide.
1: तपाईंलाई एडिलेडमा स्वागत छ, जहाँ संस्कृतिहरूको मिलन हुन्छ, जहाँ हामी भित्र भएका अद्वितीय कथाहरूका लागि स्थान र आवाज हुनेछ। रेडियो एडिलेडमा तपाईंलाई स्वागत छ।